0: हीअ आकाशवाणी जी सिंधी सर्विस आहे 9870 किलोहर्ट्ज़ ते। तंहिंखां अलावा तव्हां आकाशवाणी जी सिंधी सर्विस न्यूज़ ऑन एयर मोबाइल ऐप ऐं डीडी फ्री डिश ते ॿुधी सघंदा आहियो।
1: پیش ہے پروگرام ادبی گلشن ان پروگرام تحت پیش ہے نندی کہانی کہانی کار جناب انند کھیمانی
2: مارن کے ماسی کے گھر چھڈے راجندر روما بئی اچی کافی ہاؤس میں بیٹھا راجندر کے کافی ہاؤس جو واتاورن کچھ اور لگندو ہو उतां जे चंद खणनि जी ज़िंदगी पंहिंजी अलॻि शख़्सियत वारी लॻंदी हुई। खेसि लॻंदो हो त हिते ईंदड़ वेंदड़ शख़्स काफ़ी गहरा, काफ़ी ज़िंदा दिल ऐं फॉरवर्ड लॻण जी ख़्वामख़्वाह कोशिश कंदा हुआ। इहो अॾो अक्सर हर खेत्र जे कलाकारनि जो आहे। हिते हर विषय ते बहसबाज़ी ऐं हर नुक़्ते खे

0: جس پر اس نے جبرن اور غیر قانونی قبضہ کر رکھا ہے۔ امریکہ کے فیڈرل ریزرو نے 3 سال میں پہلی بار شرح سود میں اضافہ کیا ہے۔ امریکہ کے ایوان نمائندگان نے روس کے عہدیداروں اور اس کی معیشت کے اہم ستونوں کو نشانہ بناتے ہوئے پابندیوں کے پیکج کو منظوری دی ہے۔ اور مردوں کے کرکٹ میں بھارت اور افغانستان کے درمیان تیسرا اور آخری T20 میچ آج شام دلی میں کھیلا جائے گا۔ اب خبریں تفصیل سے۔ وزیر اعظم نریندر مودی نے آج صبح نئی دلی کے یشو بھومی میں سیمیکون انڈیا 2026 کا افتتاح کیا۔ اس 3 روزہ کانفرنس اور نمائش کا موضوع ہے سیمیکون سے سسٹم تک ایکو نظام کی تعمیر۔ اس کانفرنس میں سیمی کنڈکٹرز اور الیکٹرانکس ویلیو چین سے وابستہ عالمی اور بھارتی کمپنیاں، پالیسی ساز عہدیدار، سرمایہ کار، تحقیق کار، اسٹارٹ اپ ادارے، تعلیمی ادارے اور طلبہ شرکت کر رہے ہیں۔ اس کے علاوہ 600 سے زیادہ نمائش کار، 300 بین الاقوامی کمپنیاں اور 50 سے زیادہ ملکوں کے وفد بھی اس میں شرکت کر رہے ہیں۔ صدر جمہوریہ دروپدی مرمو اور نائب صدر سی پی رادھا کرشنن نے آج وزیر اعظم نریندر مودی کے جنم دن پر انہیں مبارکباد پیش کی ہے۔ ایک سوشل میڈیا پوسٹ پر صدر جمہوریہ دروپدی مرمو نے جناب مودی کی مثالی عوامی خدمت اور وزیر اعلی سے لے کر وزیر اعظم کا عہدہ سنبھالنے تک 25 سال کے ان کے سفر میں ملک کی تعمیر میں ان کے اہم رول کو سراہا۔ اپنے پیغام میں محترمہ دروپدی مرمو نے کہا کہ وزیر اعظم مودی نے اچھی حکمرانی کے کئی پیمانے طے کیے ہیں اور جامع ترقی کو نئی رفتار دی ہے جس کی ماضی میں کوئی نظیر نہیں ملتی۔ وزیر اعظم نریندر مودی کے آج یوم پیدائش پر دنیا بھر سے مبارکباد اور محبت بھرے پیغامات کا سلسلہ جاری ہے۔ ان خیالات کے جواب میں جناب مودی نے اپنے سوشل میڈیا اکاؤنٹ پر امن پنت کا تیار کردہ نغمہ آشیرواد کا دیا پوسٹ کیا۔ اظہار تشکر کرتے ہوئے وزیر اعظم نے کہا کہ اس طرح کے نیک خیالات اور دعائیں ان کے دل میں ایک خاص مقام رکھتی ہیں۔ انہوں نے مزید کہا کہ ہر دعا ملک کے عوام کی مزید لگن اور تندہی کے ساتھ خدمت کرنے کے ان کے عزم کو مضبوط کرتی ہے۔ بھارت نے نام نہاد پاکستان چین سرحدی مشترکہ کمیشن کو مسترد کر دیا ہے اور کہا ہے کہ پاکستان کو اس بھارتی علاقے کے تعلق سے معاہدے کرنے کا کوئی اختیار نہیں ہے جس پر اس نے جبرن اور غیر قانونی قبضہ کر رکھا ہے۔ میڈیا کے سوالوں کا جواب دیتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جائسوال نے کہا کہ وزارت نے اس سلسلے میں رپورٹس کا نوٹس لیا ہے اور اس معاملے پر بھارت کا موقف واضح اور ٹھوس ہے۔ انہوں نے کہا کہ پاکستان اور چین کے درمیان کوئی سرحد نہیں ہے۔ جناب جائسوال نے کہا کہ بھارت نے پاکستان چین سرحدی مشترکہ کمیشن کو مسترد کر دیا ہے جس کی کوئی قانونی بنیاد نہیں ہے۔ ترجمان نے یہ بات دہرائی کہ مرکز کے زیر انتظام علاقے جموں کشمیر اور لداخ بھارت کا اٹوٹ حصہ ہیں اور ہمیشہ رہیں گے۔ انہوں نے کہا کہ بھارت نے کبھی بھی 1963 کے نام نہاد چین پاکستان سرحدی سمجھوتے کو تسلیم نہیں کیا اور ہمیشہ اس کا یہ موقف رہا ہے کہ یہ غیر قانونی اور ناجائز ہے۔ امریکہ کے فیڈرل ریزرو نے 3 سال میں پہلی بار شرح سود میں اضافہ کیا ہے۔ افراط زر کی شرح کو بڑھنے سے روکنے کی کوشش میں ایسا کیا گیا ہے جس میں لگاتار اضافہ ہو رہا ہے۔ مرکزی بینک نے یہ اشارہ بھی دیا ہے کہ اس سال کے اواخر میں شرح میں ایک بار پھر اضافہ کیا جا سکتا ہے۔ 1/4 پوائنٹ کے اضافے کے ساتھ امریکہ کے وفاقی بینک کی کلیدی شرح تقریباً 3.9% تک پہنچ گئی ہے۔ اس نے یہ اندیا بھی دیا ہے کہ شرحیں طے کرنے سے متعلق کمیٹی دوسری بار اس میں اضافہ کر کے اسے 4.1% تک پہنچا سکتی ہے۔ امریکہ میں ایوان نمائندگان نے روس کے حکام اور اس کی معیشت کے اہم ستونوں کے خلاف بندشوں کو منظوری دی ہے۔ اس اقدام کا مقصد روس کے صدر ولادیمیر پوتین کو یوکرین کے خلاف جنگ کے لیے ضروری مالیاتی وسائل سے محروم کرنا ہے۔ اس بل کا نام جنوبی کیرولینا کے آجہانی سینیٹر لنسے گراہم کے نام پر رکھا گیا ہے جو اس بل پر مذاکرات میں 1 سال سے زیادہ مصروف رہے۔ اس بل کو 159 کے مقابلے 262 ووٹ سے منظور کر لیا گیا اور اس کو قانون کی شکل دینے کے لیے صدر ڈونلڈ ٹرمپ کے پاس بھیج دیا گیا ہے۔ یوکرین کے صدر ولادیمیر زیلنسکی اس بل کو منظور کیے جانے کی پرزور حمایت کرتے رہے ہیں और उन्होंने हाल ही में अमरीका के सीनेटर से इसे मंजूर करने की बराह रास्त अपील भी की है। भारत अपने 140 करोड़ लोगों के लिए तवानाई की फराहमी को यकीनी बनाने की खातिर पुरअज़्म है और वो उभरते हुए मार्केट हालात की बुनियाद पर मुख्तलिफ वसीलों से इसकी फराहमी में मसरूफ रहेगा। अमरीकी कांग्रेस ने रूस और ईरान पर बंदिशों से मुतालिक कानून मंजूर किए जाने का जिक्र करते हुए वजारत खारजा ने कहा कि वो इस सिलसिले में मजीद पेशरफ्त पर नजर रखे हुए है। वजारत के मुताबिक मुख्तलिफ अमरीकी हुक्काम के साथ हालिया महीनों में आला सतह पर इस सिलसिले में तबादले ख्याल किया गया है। भारत में न सिर्फ दो तरफा साझेदारी बल्कि तवानाई के आलमी बाजार पर भी इसके मुमकिन असरात के बारे में वाजे तौर पर अपनी बात कही है। वजारत ने यह भी कहा कि भारत ने अपने तिजारती और इक्तिसादी मफादात के तहफ्फुज की खातिर किए जाने वाले तमाम जरूरी इकदाम के तहत अपने पुख्ता इरादे का भी वाजे तौर पर इजहार किया है। हुकूमत इस पेशरफ्त के असरात से निपटने के लिए भारत के तिजारती और सनअती इदारों के साथ करीबी तालमेल से काम करेगी। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत में चीतों की आबादी बढ़कर 52 तक पहुंच गई है। 4 साल पहले इन चीतों को 3 अफ्रीकी मुल्कों से लाया गया था। दुनिया में पहली बार इस तरह के जंगली जानवरों को एक बर्रेजम से दूसरे बर्रेजम मुंतकिल किया गया। इन चीतों को नामीबिया, जनूबी अफ्रीका और बोस्वाना से लाया गया था। भारत में चीतों के 4 साल के उन्वान के तहत मौजूदा सूरत हाल का जायजा लिया गया, जिसके मुताबिक इस प्रोग्राम के आगाज के बाद मुल्क में चीतों के 32 बच्चों की पैदाइश हुई। इन 52 चीतों में से फिलहाल कूनो नेशनल पार्क में 49 जबकि गांधी सागर चिरागा में 3 चीते हैं। भारतीय मौसमियात महकमे ने आज बिहार, मगरबी बंगाल के जैली हिमालयी खित्ते, केरला, माहे, तमिलनाडु और शुमाल मशरकी भारत के बाज हिस्सों में तेज बारिश होने की पेशगोई की है। इधर जम्मू कश्मीर, हरियाणा, चंडीगढ़, पंजाब, उत्तराखंड, झारखंड, छत्तीसगढ़, राजस्थान और गुजरात में गरज चमक और तेज हवाओं के साथ बारिश होने का इम्कान है। कौमी राजधानी दिल्ली में आज जुजवी तौर पर बादल छाये रहने और कहीं कहीं हल्की बारिश होने की पेशगोई की है। मर्दों के क्रिकेट में आज भारत दिल्ली के अरुण जेटली स्टेडियम में अफगानिस्तान के खिलाफ 3 मैचों की T20 बैन अल-अक़वामी सीरीज का आखिरी मैच खेलेगा। यह मैच शाम 7:30 बजे शुरू होगा। भारत ने पहले 2 मैचों में शानदार जीत के साथ सीरीज पहले ही अपने नाम कर ली है। भारत की एशियन गेम्स 2026 मुहिम का आगाज जापान के आईची नागोया में बाजाब्ता इफ्तिताह की तकरीब से 2 दिन पहले आज टैकबॉल के साथ होगा। डेक्लन मार्शल, गोंसाल्वेज और मोहम्मद अनस इमरान बेग की भारतीय मर्दों की डबल्स जोड़ी कॉन्टिनेंटल गेम्स में अपनी कारकर्दगी का मुजाहिरा करने वाली पहली जोड़ी होगी। ये जोड़ी भारतीय वक्त के मुताबिक दोपहर 12:30 बजे वियतनाम के तोंगयांग बा और आंख्वा ले के खिलाफ अपनी मुहिम का आगाज करेगी। आखिर में खास खबरें एक बार फिर। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने आज सुबह नई दिल्ली के यशोभूमि में सेमिकॉन इंडिया 2026 का इफ्तिताह किया। भारत ने नामनिहाद पाकिस्तान चीन सरहदी मुश्तरका कमीशन को मुस्तरद कर दिया है और कहा है कि पाकिस्तान को उस भारतीय इलाके के ताल्लुक से वायदे करने का कोई इख्तियार नहीं है जिस पर उसने जबरन और गैर कानूनी कब्जा कर रखा है। अमरीका के फेडरल रिजर्व ने 3 साल में पहली बार शरही सूद में इजाफा किया है। अमरीका के हवाले नुमाइंदगान ने रूस के अहदेदारों और उसकी मईशत के अहम सतूनों को निशाना बनाते हुए पाबंदियों के पैकेज को मंजूरी दी है। और मर्दों के क्रिकेट में भारत और अफगानिस्तान के दरमियान तीसरा और आखिरी T20 मैच आज शाम दिल्ली में खेला जाएगा। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: मीडियम वेव 1071 किलो हर्ट्स मोबाइल ऐप न्यूज ऑन AIR और DD फ्री डिश पर आकाशवाणी से आप उर्दू सर्विस सुन रहे हैं। पेश है प्रोग्राम मिले सुर मेरा तुम्हारा।